0: मुस्कुराहटों के लिए खुशियों की आवाज, आपका अपना रेडियो हर पल आपके पास, तो सुनते रहिए रेडियो अमन 88.4 करक जवान रंग अमन।
1: खबर को द लोबुद मैदान वी या द पार्लियमान, मसला को इलाकाई वी या कामी, खबर को स्तासु वी या स्तासु द चापेरियाल, रसोबा स्तासु वक द वागदार नतर बादारा। نو ترلاسه کولی شئ تاسو موضوعاتی، علمی او سیاسی معلومات په اخباری نړۍ کې د خپل کوربا احمد زار سره صرف او صرف په امن ریډیو نیټورک. امن ریډیو نیټورک، ژوند رنگ او امن.